0: राइट वेलकम बैक लिसनर, यू आर लिसनिंग टू सुनर रेडियो, और यहाँ भी हमारा साथ दे रहे हैं हमारे मोहतरम, हमारे दिल अजीज, हमारे बहुत प्यार करने वाले, और जितनी भी इनकी मैं तारीफ करूँ कम है, और ये हैं हमारे लाडले हैं और चौधरी फरियाज साहब ऑल द वे फ्रॉम पाकिस्तान। अस्सलाम वालेकुम व रहमतुल्लाहि व बरकातुहू।
1: बिस्मिल्लाह करा, वालेकुम सलाम, लाख करोड़ वरी,
0: वाह वाह वाह, बिस्मिल्लाह।
1: वालेकुम सलाम,
0: क्या हाल चाल? ठीक है, ठीक है, तो फनी ना
1: जी पापा से ठीक है।
0: माशाल्लाह,
1: आज मेरा आज बंदा सही जाएगा, पर सेहत जरा मारी भेज नहीं।
0: हां सही गल है, सही गल है, सही गल है, सही गल है, सही गल है,
1: मेकअप ले जानी
0: है। आज राणा रवि साहब भी सुनने पे ने तो उन आया कि थोड़ी देर के बाद इस तो बड़ी गल है। क्या है राणा साहब, आज मैं सुनने पे प्रोग्राम है तो वो भी चोरी चोरी छुपके छुपके प्रोग्राम सुनने होने ने।
1: मारे तो जिले के सारे बसने ने जी।
0: हाय हाय हाय,
1: मारी तरफ में तुसानी टीम जड़ी है ना, मारी बादशाह है, मैं इन्हां ने आवाम।
0: हाय हाय हाय हाय,
1: जड़े मजबूरी है, तुसे सुनी ना सके।
0: सुनी ना सके, कोनी कोनी पापे, दो तरह दिन बाद, दो दिन तो मरखले हफ्ते के बाद इंशाल्लाह कम ठीक हो जाती, एवरीथिंग विल बैक टू नॉर्मल इंशाल्लाह। जल खबर है कि दो तीन दिन बाद अंदर अंदर इंशाल्लाह इंशाल्लाह देखते हैं क्या होता है।
1: चलो जी, अल्लाह बेहतरी करे जी।
0: तो बड़ी थोड़ी मेहरबानी तो साड़ी दसोगे, साड़ी भाभी जी ने क्या हाल चाल, ठीक रखी ठीक उन्होंने? माशाल्लाह माशाल्लाह माशाल्लाह माशाल्लाह। और मैं यहाँ पे और हवा के दोष में मैं शुक्रिया अदा करता हूँ सब सुनने वालों का। ये जो कमाल है ना, ये सब सुनने वालों का कमाल है, बिलीव करें। उन्होंने सब ने दुआएं की। जी जी जी,
1: बड़ी
0: खुशी हुई पापे, मैं बड़ा दिल खुश होया
1: जी।
0: जी जी, मैं है कि बड़ी खुशी हुई जी जी जी जी। मैं आखना कि तुखानी ना एक, चलो मैं तुम्हें अफेयर गल कर सकता हूँ बाद, ठीक है ना, कुछ टाइम ठीक है ना, क्योंकि उत्थे तुम्हारा सारे दुआएं की हैं तुमने, और मिसेज के लिए और साड़ी भाभी जान के लिए हर खुशी दुआएं की है, तो उत्थे माशाल्लाह तुखानी उत्थे जाके ना तो उत्थे दुआएं करनी है, तुम्हें समझ गए हो कि कुत्थे करनी है, ठीक है ना, वो जाइए दुआ करनी है, तो साढ़े तरफ सलाम पेश करना है, ठीक है
1: ठीक है जी। जनाब जी,
0: जी
1: पिछले प्रोग्राम में फरमाया थी कि सारे दोस्त
0: जी,
1: सारे बेली भरा
0: जी,
1: सारे शोएब साहब और
0: जी,
1: अच्छा जी, जिहड़े इस पिछले हफ्ते में शायरी पढ़ी थी
0: जी, आज की देखनी अर्जी जी जी जी जी जी
1: जी जी, आज जो शायरी भी पढ़सा और भी एक दो शेर नाल पढ़सा
0: जी,
1: कोशिश करसा कि तुसा सारियां की शायरी ने जुबान खुश रखा जी।
0: हाय हाय, क्या कह,
1: मैं तुसा सारियां नाल यकीन करो कि मैं ऐसा शेर पढ़ने सुनने रहने
0: जी,
1: लेकिन जो खलूस ने इस महफिल च लभना ना,
0: हाय हाय हाय,
1: एक एक बंदे ना खलूस मिगी याद है, एक एक बंदे ने
0: पापे,
1: तुसाने खलूस नी वजह से असा याद रखने कि अज साडे भरा है सन,
0: तुसा साडी ऐसा प्रोग्राम है पापे कि ए फैमिली है, एक दूजे का हौसला अफजाई करने है, एहसास करने है, ए बड़ी गल है जी।
1: कई सन नाल जेड़े साडे मोहतरम अमर भाई जान ने, उन्होंने वास्ते भी मेरा सलाम है स्पेशल, और उन्होंने वास्ते दुआवां ने जी,
0: जी
1: उम्मीद है कि उन्होंने मेरा पैगाम पहुंची है
0: जी,
1: उन मैं करा सलाम दुआ फिर
0: जी जी जी जी, अच्छा अच्छा,
1: सबसे पहले आतिका बाजी ने
0: जी,
1: उन्होंने बहुत बहुत सलाम, नशीन जी तुसा की बहुत बहुत सलाम, तुसा ने शुक्रिया बे आज
0: जी,
1: सीमे जी तुसा की सलाम, तुसा ने अम्मा जी की सलाम, गजाला बाजी ने, उम्मे कुलसूम जी ने, सीमा जी ने, शाहपरी ने, जलेखा जी ने, सारा जी ने, भाभी साहिबा ने, गिदर भाई ने, फजाना जी,
0: जी
1: और साहिबा जी, सबा जी,
0: जी
1: आजू और सुनिया जी, सुनिया जी, तुसा भी बहुत बहुत शुक्रिया,
0: तुसा
1: सारे की मेरा बहुत बहुत सलाम, अल्लाह सारे तुसा की, अल्लाह पाक तुसा सारे की सलाम।
0: और साडे मोहतरम ने बड़े प्यार करने वाले अब्दुल कयूम साहब, बड़े ही इतराम नाल, बड़े प्यार नाल, और बड़े ही अच्छे ने, उन्होंने बड़ी दुआएं की, बड़ी दुआएं की ने जी,
1: جناب انہاں بہت بہت شکریہ
0: جی
1: ایک گل نہیں کمی رہی ہے کہ قیوم بھائی در پاکستان آئے نے
0: جی
1: نہ انہاں کوئی اتا پتہ دسیا کہ اساں ایک خواہش ہے کہ پتہ سی پاکستان
0: ہوئے ہوئے ہوئے ہوئے ہوئے ہوئے
1: نے تا سامنے ملانا
0: مبارکہ اچھا آج آپ کو پتا ہے کہ بڑا اکلوش جی مبارکہ ہوں کہ آج انگلینڈ ایک گول سے ون ہو رہا ہے اور آپ سب کو مبارکہ مبارکہ مبارکہ ڈیر سی مبارکہ اور ایک گول ہو چکا ہے اور انگلینڈ ون ہو رہے ہیں اور ود ارجنٹینا کیا کہنے جی کیا کہنے واہ مان گیا جی من گیا کیا کہنے جی
1: واہ
0: جی جی ماشاء اللہ
1: اس بعد محترم عامر بھائی نے اپنے محبوب اللہ صاحب نے مدثر بھائی نے
0: جی
1: جہانگیر بھائی نے اجی سلیم صاحب نے
0: واہ
1: چوہدری منیر حسین نے
0: واہ
1: چکی والے شکیل بھائی نے ہیرا بھائی نے واجد بھائی نے ایوب چوہان صاحب جاوید میر بھائی نے عبد القیوم بھائی نے امید رانا صاحب نے سارے بڑے دوست نے بہرحال ہوں ایک دوسرے رابطہ نہیں ہوئی سکنا جناب طارق بار صاحب نے ظفر صاحب نے سارے دوست چودھری یاسر صاحب
0: جی
1: ڈاکٹر چودھری مالک صاحب نے چودھری رخسار صاحب نے
0: جی
1: احمد خان صاحب نے ندیم منصور صاحب انہوں نے شکریہ انہوں میں
0: جی
1: راجا وقاص صاحب راجا نیم صاحب نے چودھری حسین ظفر علی دو صاحب محمود صاحب راجا شعیب صاحب ظاہر بھائی اور انیس بھائی تیر والے تمام دوستوں کی میرا بہت بہت شکریہ
0: وعلیکم السلام محترم
1: بسم اللہ کرا
0: جی
1: چاہے رکھنا کہ رل مل کے بیٹھو صاحبان سارے رل مل کے بیٹھو صاحبان سارے بزم عدم سجائیے جی بسم اللہ
0: جی بسم اللہ آہا کیا کہنے
1: کریے اللہ رسول دی سمت نالے رل مل پیر منائیے جی بسم اللہ
0: کیا کہنے
1: پھر بیٹھو خاموشی نال بزم اندر یہ کچھ سنیے سنائیے جی بسم اللہ مار کے کلمہ ویران آغاز محفل اچا نعرہ لگائیے
0: جی بسم اللہ آئے ہائے ہائے کیا کہنے
1: اے شاعری جناب سارے نا
0: جی جی
1: ڈاکٹر چودھری مالک صاحب نے اور پیپر آخنا کے اپنے واجد بھائی نے اور نید رانا صاحب نے
0: جی جی
1: اور چودھری مظفر صاحب نے طارق اقبال صاحب نے
0: جی
1: ٹھیک ہے باجی نے نشین جی سونیا جی اور ستارہ جی
0: واہ
1: شاہ پری جی سب بنے گا
0: واہ جی واہ
1: بسم اللہ کرنا پھر لکھنے نے کہ مینو رب مدینے پہنچائے جے کر مینو رب مدینے پہنچائے جے کر جھاڑو پلکاں دیاں جھاڑو پلکاں نال میں دیاں جائی کے جھاڑو پلکاں نال دیاں میں جائی کے تے دساں کھول کے حال سب اندراں دا ادب نال سر اپنا جھکائی کے تے
0: واہ جی واہ کیا کہنے
1: دیواں بوسے عقیدت دے کئی واری جالی روزے سینے نال لائی کے تے سمر بگڑی بادل یاد جاوے جید روزے رسول نہیں پائی کے تے
0: واہ جی واہ کیا کہنے
1: ان میں مجاز نہیں رنگ سب سے پہلے علی حمزان اسلم میں شاعری پڑھی سے ایک شاعری پڑھتا
0: جی جی
1: لکھنے نے کہ رحم کر نہ کر رضا تیری رحم کر نہ کر رضا تیری دکھی دل دی رضا یہ آخری ہے کر معاف یا اور سزا دے دے تیرے سامنے فریاد یہ
0: آخری ہے آئے ہائے ہائے کیا کہنے
1: تیرے پاس نہ لوٹ کے آؤں گا میں ستم تیرا سیاد یہ آخری ہے نکل جائے گی جان اب علی حمزہ تیری ضرب جلاد یہ آخری
0: ہے آئے ہائے ہائے کیا کہنے
1: پھر چھوڑو ضد اور غصہ قریب آ کے
0: آئے ہائے
1: سنو غور سے بات یہ آخری ہے دل درد میں ہے طوفان برپا جاری اشک برسات
0: یہ آخری ہے آئے ہائے ہائے کیا کہنے
1: دے دو مجھے جو دینے ہیں درد باقی دے دو مجھے جو دینے ہیں درد باقی تیری میری ملکات یہ
0: آخری ہے
1: کرنے لگا اب کوج میں علی حمزہ تیرے شہر میں رات یہ
0: آخری ہے آئے ہائے ہائے کیا کہنے
1: اچھا پھر در یار پہ ادب کے ساتھ جانا در یار پہ ادب کے ساتھ جانا کہنا قاصد پیغام یہ آخری ہے
0: تیری
1: خبر نہ لینے اب آئے گا کوئی سوز دل کا سلام یہ
0: آخری ہے آئے ہائے کیا کہنے
1: انتظار میں ہوئے جو خوش کانسوں کشم نام کا جام یہ آخری ہے یہ بھی کہنا کہ کہتا تھا علی حمزہ یہ بھی کہنا کہ کہتا تھا علی حمزہ اور میری زندگی کی شام یہ آخری ہے
0: آئے ہائے ہائے ہائے کیا کہنے بہت خوبصورت انداز واہ کیا کہنے واہ جی
1: جزمر صاحب آخنے نے کہ جا قاصد گل آگے سی
0: قاصد نہیں گل کیتی
1: نے کہ جا قاصد آج گزار اسنوں آگی موت تینوں حاضر ہونا پیسی
0: واہ
1: ਤੇਰੇ ਬਾਜ ਨੇ ਮੇਤ ਸਜਾਈ ਜਾਂਦੀ ਬਣ ਕੇ ਵਾਰਸ ਸਰ ਤੈਨੂੰ ਖਲਾਉਣਾ ਪਿਆ ਸੀ
0: ਵਾਹ ਵਾਹ ਵਾਹ
1: ਦਾਗ ਜੋ ਇਧਰ ਫਰਾਕ ਵਾਲਾ ਕਫਨ ਦਫਨ ਸੀ ਪਹਿਲੇ ਉਹ ਧੋਣਾ ਪਿਆ ਸੀ ਦੂਰ ਦੂਰ ਦੇ ਲੋਕ ਜਮੋਦੀ ਹੋ ਸਨ ਮੇਰੀ ਲਾਸ਼ ਤੇ ਤੈਨੂੰ ਅੱਜ ਰੋਣਾ ਪਿਆ ਸੀ
0: ਆਏ ਹਾਏ ਹਾਏ ਕੀ ਕਹਿਣੇ ਚੌਧਰੀ ਫਰ
1: मेहनत हजार करके तेन ये आसान सर मेरे चढ़ाना पैसी आखी सख्त लाचार जमोदी होया रुक जांदे बिखरी नजरे मकान में आखरी
0: आई हाई हाय
1: कड़ी चोल दी आन करीब बोती दर्दा भरिया पैगाम में आखरी आ रोंदी कलम लिख करता सुते मेरा खत तेरे नाम
0: है आखरी है आई हाय हाय क्या कहने क्या
1: सुबह कल दी होसी नसीब किसनो सुबह कल दी होसी नसीब किसनो गुजर रहा यहाँ में आखरी आ किधर का मैं इजरान आखिर की थी और मेरी सुबह से शाम में आखरी
0: ये आखरी है वाह जी वाह क्या कहने वाह
1: जो शेर जनाब आसम खलील साहब ने
0: जी जी
1: उन्होंने दसिया के इतनी उम्र गुजरी गई जमाना गुजर गया जवानी गई
0: जी
1: बुढ़ापा आया
0: जी
1: लेकिन आज भी उसने वही ख्याल ने
0: वही ख्याल ने वही सोच
1: है नजरे ने आज भी उसने इनकारी है
0: हाय हाय हाय हाय वाह
1: वक्त डल गया ते रूप गल गया वक्त डल गया ते रूप गल गया वही नाज नखरे ते कातल चाल हुई
0: हाय हाय हाय हाय
1: हाल हुए चिट्टे बदन ते आई कमने पत्थर दिल दे पत्थर ख्याल हुई
0: वाह
1: अजय आया ना रेम बे रेम अंदर जोरो खितम छिड़का मेरे नाल होई आसम आज भी पुराना जवाब उसका और मेरे तर्रे से मिनता सवाल होई
0: वाह चौधरी साहब
1: आके सारी जिंदगी गुजर गई आखिरी शेर
0: जी जी
1: गुजरी उम्र और डीक और डीक अंदर गुजरी उम्र और डीक अंदर पींग आसान दी चढ़ी दी चढ़ी रह गई दामे इज्जती मिली रखाई नाई पर रूह अजाबा में फड़ी दी फड़ी रह गई
0: वाह चौधरी साहब मन गया
1: कि नजर नजराने ते पीर सोरे किस्मत दुखां नाल जड़ी दी जड़ी रह गई अखां रात अकन आसम लबा उते
0: वाह
1: अखां रात अकन आसम लबा उते ओए परवेज जिंद अड़ी थी अड़ी दी अड़ी रह गई
0: अड़ी दी अड़ी अड़ी रह गई वाह वाह क्या कहने वाह मन गया बाबे जबरदस्त कमाल किया ने बड़ी खूबसूरत और बड़ा ही प्यारा और बड़े और बड़ा अच्छा लगा और नशीब साहब फ्लश करनी पे तो उन्होंने मेहरबानी तो तुसा ने मेहरबानी को आए हो तो इंशाल्लाह अगले
1: मेहरबानी जी हमेशा
0: हमेशा ही करने अज तो मैं टोर कटी छोड़े पापे टोर कटी छोड़े ने मन गया पापे मनी गया तो कुछ करे नखावरी च बड़ी मेहरबानी थैंक यू वेरी मच साढ़े नदीम मशहूर साहब भी कह रहे कि नखावरी अच्छा मैं खोल सा बुआ खोल के रखा डोंट वरी बड़ी मेहरबानी शुक्रिया शुक्रिया
1: बहुत
0: बहुत शुक्रिया ओके बहुत बहुत शुक्रिया आए बादशाह ने क्या कहने क्या कहने रब रखा बहुत भी शुक्रिया बहुत भी शुक्रिया ये थे हमारे मोहतरम हमारे भाई और बहुत बहुत शुक्रिया इनका और चौधरी फरियाद साहब बहुत बहुत शुक्रिया आपका कि आप आए और बहुत बहुत शुक्रिया आपका भी और यहाँ पे हमारा साथ दे रहे हमारे मोहतरम में नदीम मंसूर साहब हमारा साथ दे रहे हैं वेलकम जी अनु खुश आमदीद सत बिस्मिल्लाह कहेंगे यहाँ पे जी बिस्मिल्लाह बिस्मिल्लाह बिस्मिल्लाह मेरे भाई मेरा दोस्त कैसे तबीयत ठीक ठाक से ठीक है आपकी वालेकुम अस्सलाम व रहमतुल्लाहि व बरकातुहु और आपको मुबारक मुबारक ढेर सी मुबारक
2: बहुत मुबारक आपको
0: इंग्लैंड विन होने और एक गोल हो चुका है और हम मुबारकबाद पेश कर रहे हैं सब सुनने वालों के लिए और जो भी इस स्पोर्ट के शौकीन है और हम भी शौकीन है और एक गोल से हम विन हो रहे हैं माशाल्लाह इंग्लैंड विन हो रहा है क्या कहने
2: इंशाल्लाह
0: कल खबर कल पार्टी उसकी थोड़ी पार्टी क्या हाल है कुछ जगह पर सारे खुश बाश देखे देखो ना पूरी दुनिया खुश है
2: क्यों नहीं
0: चलो ठीक है जी और कौन सा गीत आज लेके आए हमारे लिए और हमारे सुनने वालों
2: के कहीं एक मासूम नाजुक सी लड़की
0: हाय हाय हाय हाय
2: बहुत खूबसूरत मगर सांवली
0: सी लड़की हाय हाय क्या कहने वाह
2: मोहम्मद रफी साहब का
0: बड़ा ही खूबसूरत गीत बड़ा ही प्यारा गीत जी
2: बहुत ही खूबसूरत गीत है
0: नायाब गीत
2: मैं कोशिश करता हूँ
0: जी जी गो अहेड
2: कहीं एक मासूम नाजुक सी लड़की बहुत खूबसूरत आए बहुत खूबसूरत मगर सांवली सी बहुत खूबसूरत मुझे अपने ख्वाबों के बाहों में पाकर कभी नींद में मुस्कुराती तो होगी उसी नींद में